0: آج شام انگلینڈ اور آسٹریلیا کا ہوگا مقابلہ, اور اس کے ساتھ ہی دوپہر سماچار کا یہ انک سماپت ہوا. نمسکار.
1: आप सुन रहे हैं विविध भारती राष्ट्रीय सेवा, देश की सुरीली धड़कन. प्रस्तुत है कार्यक्रम सदाबहार नगमे.